0: ख्याल है इन्होंने नहीं कहा होगा, संजू ने नहीं कहा होगा, किसी ने लिखा था, किसी भी मेरे प्यारे से लिसनर ने ये मैसेज मुझे किया था कि हम भी चाय के होटल पर रात को गए थे और चाय पी कर आए थे। अच्छा देखिए, कभी कभार वाली कहानी में नहीं कर रहा हूँ इस तरह, तो बेतहाशा बहुत दफा ऐसा हमने देखा है कि खवातीन अपनी फैमिली के साथ, मतलब फैमिली जा रही हैं और वो गाड़ी में, कभी कुछ लोग गाड़ी में बैठे रहते हैं, चाय वाय पी रहे होते हैं, और कभी ये होता है कि बाहर आकर टेबल पर बैठ गए और इंजॉय भी किया, चाय भी पी और चले गए। ये तो एक रूटीन है, ये कभी कभार होता है, सही है, ये चलता है। मैं बैठक की बात कर रहा हूँ, ये जरा मतलब इस बात को मैंने इस वजह से दोहराया है कि क्लियर कर सकूं बात को, कि चाय के होटल्स पर जाना कोई ऐसा मायूब चीज नहीं है। बेतहाशा दिन के वक्त अगर आप देखें तो बेतहाशा फैमिलीज जो हैं वो चाय के होटल्स पर जाते हैं, वहां पर नाश्ता भी करते हैं, चाय भी पीते हैं, इंजॉय भी करते हैं, और करना चाहिए। लेकिन मैं जो बात कर रहा था कि जो मैं कराची में हमारे माहौल जो देख रहा हूं कि चाय वाले होटल पर लेट नाइट तक जो सेटिंग कर रहे होते हैं खसूसी तौर पर लड़के, यही आप देख रहे होंगे कि अच्छा हर उम्र के होते हैं इसमें, आपको मिडिल एजर्स भी मिलेंगे, यंगस्टर्स भी मिलेंगे, और जो है बूढ़े लोग भी मिलेंगे जो कि ये, तो ये उनका ये नहीं होता कि वो सिर्फ चाय पी रहे हैं, वहां पर गेम भी खेल रहे होते हैं, और ये उनकी एक बैठक बनी होती है, गप्पे मारना, ये वो, ये एक डिफरेंट सिनेरियो है। इस सिनेरियो पर मैं आपको बता रहा हूं कि खवातीन को देखा है जो कि बैठी हुई थी, उन्होंने बैठक बनाई हुई है, बैठक, और उस बैठक में वो उनकी गुफ्तगू चल रही है, गप्पे चल रही हैं, गेम चल रहा है और चाय भी चल रही है। इस हवाले से मैं ये कह रहा हूं कि ये थोड़ा सा अलार्मिंग है, अलार्मिंग सिचुएशन इन द सेंस कि ये चीज मेरी नजर में बढ़नी नहीं चाहिए, मायूब सी है, मगर क्या करें भाई, जमाना जिस डगर जा रहा है, जाए जा रहा है, जाए जा रहा है। गाना जरूर मैं डेडिकेट करता अभी समी की जानिब से, मगर क्योंकि ब्रेक आने वाली है तो लिहाजा थोड़ी सी थोड़े से आपके मैसेजेस हो जाएं या चर्चा हो जाए। और हमारी प्यारी सी बहना फरीदा बुरानुद्दीन भी आ गई हैं, कह रही हैं सलाम भैया, मैं भी उठ गई, मेरे भी सुबह हो गई। अरे माशाल्लाह से जीती रहे, मुस्कुराती रहे भाई, बड़ी अच्छी बात है मेरी प्यारी सी बहन। अभी कल के ही परसों के ही शो में मैं आपको याद कर रहा था। और जनाब अच्छा शो में यहां पर अक्सर आपने देखा होगा कि जब मैं शो स्टार्ट करता हूं तो हमारा यही होता है कि तकरीबन 5-10 मिनट पहले आते हैं, और आज हमारे प्यारे से अभी आप सुनेंगे हमारे शो के बाद म्यूजिक मस्ती विद महफूज, महफूज भाई से थोड़ी सी गपशप लग रही थी और फिर हम यहां पर आ गए। अच्छा मैसेजेस मेरे सामने मौजूद हैं आपके जो कि हमने चलाने हैं, मतलब पढ़ने हैं और ट्रैक्स चलाने, तो मैंने अभी एक ब्रेक की जानिब जाना है, उस ब्रेक के बाद जो है जब हम वापस आएंगे तो फिर समी भाई का जो ट्रैक है वो हम डेडिकेट करेंगे। लेकिन चले एक मैसेज और शामिल कर लेते हैं, हमारे प्यारे किमाड़ी से मैसेज आया तो क्यों मतलब ऐसा उनको इंतजार करवाऊं। हमारे इनामुल हक भाई साहब कह रहे हैं अस्सलाम वालेकुम नदीम भाई जान, कैसे हैं आप, आपके वालिद मोहतरम कैसे हैं? अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक हैं। उनको जो है एहतराम के साथ, जो है अदब के साथ मेरा सलाम कहिएगा, बिल्कुल जनाब पहुंच जाएगा। और आंटी चाची अरूसा संजीदा मुश्क सबागुल अयूब लाला इमरान भाई, सबके नाम लिख दिए, समी भाई और सब सुनने वालों को दिल से मेरा चाहत भरा सलाम, मोहब्बत भरा सलाम, खुलूस भरा सलाम। अरे बिलाल भाई बहुत बहुत शुक्रिया आपका भाई, हमारे ये चूजे टाइप का जो है इंजीनियर आया है नया, यंग माशाल्लाह से बच्चा है, इंजीनियर है हमारे बिलाल भाई। तो अच्छा जनाब मैं बात क्या कर रहा था, मैसेज पढ़ रहा था और खलूस भरा सा अस्सलाम वालेकुम का। वालेकुम अस्सलाम जनाब, जाएंगे एक छोटी सी नन्नी मुन्नी सी ब्रेक की जाने।
1: This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: ماہرانہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبے سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتاتی باغات سے حاصل کی جاتی ہیں تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبے جرمنی کے پاکستان میں 75 سال صرف صحت مند پاکستان کے نام.
1: This program is brought to you by
3: Step School Se Foundation Ho Strong. Call now at 0311-111-7837
1: and Shaukat Khanum, Karachi Ki Takleef.
4: ابھی راجا استاد آ جائے گا, پھر مجھے کمرے میں لے جا کر غلط طریقے سے ہاتھ لگائے گا اور کسی کو بتانے سے بھی منع کرے گا.
5: ہمارے معاشرے میں جنسی بدسلوکی کے واقعات صرف لڑکیوں کے ساتھ ہی نہیں ہوتے بلکہ لڑکے بھی اس کا شکار ہوتے ہیں. لڑکے اور لڑکیوں دونوں کی حفاظت کا خیال رکھیں, دونوں کو سمجھائیں, چاہے اپنا ہو یا پرایا, اگر کوئی ان کی مرضی کے خلاف انہیں چھوئے تو آپ کو فوراً بتائیں. جنسی بدسلوکی کے بچاؤ کے لیے بچوں میں اپنی حفاظت کرنے کی سمجھ بوجھ پیدا کریں. پاکستان کا آئین اور قانون ہر بچے کو جسمانی اور نفسیاتی حق فراہم کرتا ہے. تحفظ ہر بچے کا حق ہے, آئیں اسے یقینی بنائیں. مزید معلومات اور مشورے کے لیے ہیلپ لائن 1099 پہ کال کریں. وزارت انسانی حقوق, حکومت پاکستان.
6: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا.
7: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں, ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں, معلومات ہیں, اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے, بے روزگار نوجوان, ضرورت مند خاندان, پھر ان کے سامنے بچھاتا ہے خواب, بڑی نوکری, تیز دولت, بیرون ملک سفر, اور پھر کبھی رپورٹر کی صورت میں کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں, جن سے بدامنی, خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں, ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں, پہچان, فون, سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے, کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز, کال یا پیشکش ہو, فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے, کیونکہ ہر لفظ, ہر کلک, ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
5: گلی محلوں میں صفائی کا خاص خیال رکھیں, کہیں پر پانی کھڑا نہ ہونے دیں. ڈینگی جان لیوا مرض ہے, علاج سے بہتر احتیاط ہے.
1: دس پبلک سروس میسج از براٹ ٹو یو بائی ایف ایم 100. facebook.com/fm247365
0: fm247365. ویلکم بیک کہیں گے سنو آپ سب کو, جنہوں نے ابھی ابھی جوائن کیا ان کو بتا دے ندیم اختر, پیار سے آپ لوگ مجھے کہتے ہو سنو. ہیپی آرز میں میں ہوں آپ کے ساتھ, آپ کا اور میرا ساتھ ہے 3 بجے تک, اور 3 بجے تک یہ ہلا گلا جاری ہو ساری شو میں شامل ہونے کا بہت ہی آسان سا طریقہ, موبائل کے رائٹ میسج میں جائیے, کیے چائے لکھیے, اسپیس دیجیے اپنا پیارا سا پیارا سا میسج اور اس کو سینڈ کر دیجیے 3636 پر. ابھی آپ کو لے کر جائیں گے جناب کچھ فرمائشوں کی جانب, چھوٹی چھوٹی سی فرمائشیں ہیں, اس طرح ہوتا ہے اس طرح کے کام. پہلی ڈیڈیکیشن جو ہے وہ سمی کی جانب سے ان کی ہونے والی دلہن کے لیے, اور دوسری ڈیڈیکیشن آپ سب کے لیے جناب ہمارے پیارے سے علیم الدین یوسف زئی صاحب کی جانب سے ایلو پھڑو.